0: ரக்கஷ்ரியம் வாசயமே குலே.
1: श्री अमरनाथ जी यात्रा 2026 का विशेष प्रसारण आप सुन रहे हैं हमारे एफएम बालतल 103.7 मेगाहर्ट्ज़, एफएम पहलगाम 100.1 मेगाहर्ट्ज़, न्यूज़ ऑन एआईआर की आराधना चैनल और डीटीएच के अलावा ओटीटी प्लेटफॉर्म वेव्स पर। सुबह का जो वक्त होता है, सुबह का जो समय होता है, इसमें जो कल के दिन का लेखा जोखा और आज के दिन की जो अपेक्षाएं होती हैं, उम्मीदें होती हैं, उनके हवाले से हम अपने विभिन्न संवाददाताओं से बात करने की कोशिश करते हैं, उनसे हालचाल जानने की कोशिश करते हैं जो हमारे यात्रीगण इस वक्त वादी की तरफ, घाटी की तरफ आ रहे हैं और क्या कुछ उनके लिए इंतज़ाम हैं। ख़ासकर जो चलने फिरने की हम बात करेंगे, जो हमारी कौमी शाहरा है या यूँ कहें कि राष्ट्रीय राजमार्ग है, उसके हवाले से हमारे जो संवाददाता है मोहम्मद तस्कीन हमारे साथ हमेशा जुड़े होते हैं। हम जब भी उन्हें याद करते हैं वो हम तक इन्फॉर्मेशन, जानकारी पहुंचाने के लिए हमेशा तैयार होते हैं। इस वक्त मोहम्मद तस्कीन जी हमारे साथ जुड़ चुके हैं बानीहाल से। हम इनसे जानना चाहेंगे क्या कुछ रहा कल के दिन का ओवरऑल सिनारियो और आज के दिन के हवाले से क्या कुछ इंतज़ाम हैं। जी तस्कीन
2: जी शुक्रिया। आज तीसरा बैच हमारा श्री अमरनाथ यात्रा का यहाँ सुबह ही भगवती नगर जम्मू से जो 3 बजे निकला पहला बालतल का, और 3:22 पर पहलगाम के रूट से जो गाड़ियां जानी है, तो वो अभी जो हमारा बालतल का जो पहले जत्था निकलता है जम्मू से, जिसमें 126 गाड़ियां हैं, 2041 श्रद्धालु है, श्री अमरनाथ यात्री है इन गाड़ियों, बसों, जीपों, कारों में, तो वो अभी रामसू क्रॉस करके बस बानहाल पहुंच रहे हैं। कुछ वक्त में इनका ये बानहाल जो लंगर ग्राउंड है बालतल के ट्रैफिक के लिए, तो उन्हें वहां पर रोका जाएगा, वो वहां पर कुछ वक्त के लिए आराम करेंगे और नाश्ता वगैरह करके उनके कश्मीर की तरफ रवाना किया जाएगा। क्योंकि इस दफा जो इंतजामिया ने बहुत अच्छा सेटअप कहेंगे इसे हम की, जिससे सबके लिए बहुत बेहतरीन रही कि पहले दोनों जो जत्थे थे पहलगाम और बालतल का, दोनों को चंद्रकूट में भी रोका जाता था जहाँ पर लंगर्स वगैरह लगाए गए और बानहाल में भी रोका गया, लेकिन इस दफा बालतल वाला जो ट्रैफिक है वो सिर्फ बानहाल में रुकेगा और पहलगाम वाला सिर्फ रामबन में रोका जाएगा, यानी चंद्रकूट में रोका जाएगा, जो सुबह वहां पर उनका ब्रेकफास्ट वगैरह कराया जा रहा है। बालतल का जो ट्रैफिक है अभी रामसू क्रॉस करके बानहाल की तरफ बढ़ रहा है, लेकिन अभी तो इस दौरान जो पहलगाम का जत्था है वो कुछ वक्त पे चंद्रकूट के जो वहां पर उनके लिए लंगर वगैरह कायम किए गए वहां पर पहुंच रहा है। पहलगाम वाली जो ट्रैफिक है उसमें 133 बसें, कारें, जो गाड़ियां कुछ यात्रियों को साथ होती है, कुछ स्टेट गवर्नमेंट की तरफ से रखी गई है, तो 2771 यात्री इनमें कुल मिलाकर, अगर दोनों ग्रुपों में हम कहेंगे 259 गाड़ियां, 259 बसेस, व्हीकल्स, कार्स, जीप्स जो भी है, और 4812 यात्री है। तो इस जो पूरा ये जो रामबन बानहाल का स्ट्रेच है, इसमें कल हल्की हल्की बारिशें हुई रात को, जिसकी वजह से जो मौसम इस वक्त भी सुहाना बना, अगर आज तीसरे दिन भी कहेंगे तीसरी सुबह, तो मुसलसल बहुत खुशगवार सुबह है और बहुत मतलब सुहाना मौसम बना हुआ है, जिससे बजाय जो दिन में बहुत ज्यादा गर्मी थी कल भी, लेकिन जो बारिशें बाद में हुई तो उससे जो मौसमी जो टेम्परेचर है वो थोड़ा सा जो थोड़ा गिर गया है। आज जो कुल मिलाकर 3434 जो पिलग्रम्स हैं, जो हमारे श्रद्धालु हैं, मर्द इनमें और जो खवातीन है वो 960 है और बच्चे इसमें 11 हैं, साधु 244 है और साध्वी 157 है। कुल मिलाकर 4812 का जत्था आज दोनों इनमें जो बालतल और पहलगाम के रूट से जाने वाला है पवित्र गुफा की तरफ वो बढ़ रहा है अभी, और नेशनल हाईवे कश्मीर की तरफ बढ़ रहा है। जी
1: आपने अभी बताया कि जो बानीहाल में जत्था रुकता है जो बालतल रूट से जाता है यात्रा के लिए, क्या उनके लिए वहां पे नाश्ते का इंतजाम है, खाने पीने का कोई इंतजाम है?
2: बानहाल سال میں اگر کہیں گے تو قریباً 22 جو لنگر قائم کیے گئے ہیں, جو مختلف سماجی اور سیاسی سماجی اور مذہبی جماعتیں ہیں جو پورے ملک سے یہاں آئی ہوئی ہیں, جو پچھلے قریباً 8-7 دن سے پہنچے تھے, تو ان کا پورا انتظام ہے ہر طرح کا, نہ صرف یاتریوں کی طرف سے بلکہ جو انتظام ہے کی طرف سے ان کی صفائی کا, وہاں پر جو انتظامات کا ہے بجلی کا پانی کا, وہ پورا انتظامات جو کیے گئے ہیں اس میں کوئی وہ کسی قسم کا وہ کمپرومائز نہیں کیا گیا, بلکہ امپرومنٹ ہے پچھلے سال کے مقابلے میں اگر کہیں گے. یاتریوں کی طرف سے پورا جو یاتریوں کے لیے جو لنگر لگائے گئے ان میں ہر طرح کا ان کے کھانے پینے کا جو بھی انتظام ہے, چاہے مٹھائیاں ہو چاہے باقی چیزیں ہوں جو بھی ناشتے میں استعمال کی جاتے ہیں تھروٹ انڈیا میں, تو اس طرح کا ہر ایک نے اپنا اپنا جو لنگر کھول رکھا ہے, چاہے کوئی ساؤتھ والا ہو چاہے کوئی پھر یہاں کا جو ڈشز جو ہوتی ہیں جو عام طور پر ہمارا, تو وہ برابر بالکل بڑے مطلب اعلیٰ قسم کے انتظامات رکھے گئے رامبن میں بھی ہو یہاں بہرحال.
1: جی بارش کی وجہ سے جو کل ٹیمپریچر میں وہاں پہ گراوٹ ہوئی, کیا بارش کی وجہ سے جو آمد رفت ہے, جو گاڑیوں کے آنے جانے کا سلسلہ ہے, چاہے وہ ہماری لوکل گاڑیاں ہوں یا یاتریوں کی گاڑیاں ہوں, کیا ان پہ کسی طرح کا کوئی اثر پڑا, اور بارشیں ہونے کے بعد جو پرتکریا رہی عام لوگوں کی اور یاتریوں کی, کیا کچھ رہی؟
2: بارشیں ہلکی ہوئی لیکن یہ موسم کے لیے بہت جو بہت ٹیمپریچر دن میں بہت گرمی ہوتی ہے, کل بھی بہت تیز دھوپ تھی, تو اگر اس وقت کہیں گے تو بالکل بادل چھائے ہوئے ہیں اس رامبن بانہال کھیتر میں, تو اس سے جو ہائی وے پر کوئی اثر اب تک نہیں پڑا کیونکہ اتنی خاص بارشیں نہیں ہوئی, اور ہائی وے اگر کہیں گے تو مجموعی طور پر بہتر ہے, کچھ جگہوں پر تھوڑا تھوڑا سا جو ون وے ٹریفک کا نظام ہے ابھی بھی, لیکن مجموعی طور کہیں گے ہائی وے بہت بہتر ہے, اور بارشوں کے ابھی اگر کہیں گے تو اگر بارشیں بھی زیادہ بھی ہوتی تو بہت سارے ایسے مقامات ہیں جو پر خطرہ بنا رہتے تھے, جہاں پر پسیاں یا سلائڈس ہوتے تھے, ان جگہوں پر اب ٹنلنگ کی گئی ہے وایا ڈکس کے تھرو, جیسے حال ہی میں 3 دن پہلے ہی یاترا کے لیے خصوصی طور پر جیسے نتن گڈکری صاحب نے بھی کہا تھا کہ یہ ٹنل اور ایک وایا ڈکٹ کھول دیا گیا, تو 3.5 کلومیٹر کا ٹنل جو ہے یہاں پنٹیحال اور ڈگڈول کے درمیان, یہ 5.5 کلومیٹر کے باہر والا جو راستہ پہلے جو پرانا ہائی وے کا تھا اس کو بائی پاس کرتا ہے جو مطلب رسکی ہوتا تھا, تو ان تمام چیزوں کو اگر اس سال دیکھیں گے تو بہت کم چانسز ہیں کہ یہ ہائی وے وغیرہ کا, کیونکہ ابھی اتنی خاص بارشیں نہیں ہوئی لیکن ہلکی ہلکی بارشیں جو موسم کو بہت خوبصورت اور سہانا بناتی ہیں. اس دوران ایک ہی یاد دہانی کرانا ضروری ہے کہ جو شری امرناتھ یاتری جموں سے وادی کشمیر کی طرف جا رہے ہیں یا جو ٹورسٹ ہیں جو ملک کے مختلف حصوں سے آ رہے ہیں کشمیر کی طرف, تو ان کے لیے یہ ایڈوائزری بہت اہم ہے کہ ان کو جو کراسنگ ہے بانہال ان کو 3 بجے کے تک کراس کرنا ہے بانہال قاضی گنج ٹنل, اس کے بعد کشمیر کی طرف نہ کسی یاترا گاڑی کو جانے کی اجازت ہوتی ہے اور نہ کسی ٹورسٹ گاڑی کو جانے کی اجازت ہوتی تھی, اس لیے جو بھی جموں سے یا کہیں اور سے نکلتے ان کو یہ ذہن میں رکھنا چاہیے کہ 3 بجے کے بعد انہیں بانہال 3 بجے کے بعد انہیں بانہال کراس کرنے کی اجازت نہیں ہوگی.
1: جی بالکل, بہت بہت ہی اچھی انفارمیشن, یہ انفارمیشن شاید کل سے